और ने गजरास आगा ही ने तो दुलजे आख बोल से इश्वे सुंदान इरख बेरन थेनिच के बीरी यंतु शवा अरे लुगोसन आबिन तो दलगार हो जिरात आप ताया सली बात ने सुलर आबन हेल दुख बेना चा उन्होंन से सोरगुला सांगर चिजे हुतन उत्तर पोजिस्ते इश्वे सुंग अक्षिन इरबिले Тэнэн шигэва эрг бэрах кийн үзүүд өмөн талдан гүүн бүхийгөөд нэг ондаг дастыгий бээр хэндэр шага. Шуэсүн нүдүн болон ороан хэлэв гээд бара хараад үстна. Есэн нүван тэн.